0: महायुद्ध का खात्मा। 109 दिन के बाद अमेरिका ईरान का युद्ध खत्म हुआ। फ्रांस के वर्साय पैलेस में अमेरिका के राष्ट्रपति डोनाल्ड ट्रंप ने एमओयू पर हस्ताक्षर किया। इस मौके में फ्रांस के राष्ट्रपति मौजूद थे। शांति समझौते पर डोनाल्ड ट्रंप की मुहर के फौरन बाद ईरान के राष्ट्रपति पेजेशकियां ने फारसी भाषा में लिखी डील की कॉपी पर दस्तखत कर दिया। 14 पॉइंट्स वाले समझौते के साथ ही हॉर्मुज समुद्री रूट खोलने का ऐलान कर दिया गया है। अब 60 दिनों तक ये रूट टोल फ्री रहेगा, खुला रहेगा। 60 दिन बाद इस पर कोई फॉर्मूला शायद बनेगा। इस समझौते को देखकर लगता है कि ईरान ने अपनी हर बात एमओयू में शामिल करवा ही ली, जिसकी वो मांग कर रहे थे। ईरान को पुनर्निर्माण के लिए $300 अरब मिलेंगे। ये रकम अमेरिका और उसके सहयोगी देश देंगे। हथियारों, मिसाइलों और यूरेनियम पर ईरान की जीत हुई है। यूरेनियम ईरान से बाहर नहीं जाएगा। यूरेनियम को ईरान में ही डाउनग्रेड करने की एक प्रक्रिया तय की जाएगी। तो दुनिया के सबसे संवेदनशील इलाकों में से एक मिडिल ईस्ट में बारूद की जगह अब बातचीत ने ले ली है। अमेरिका और ईरान के बीच महीनों से चल रहा तनाव अब एक अंतरिम शांति समझौते के साथ खत्म होने का दावा किया जा रहा है।
1: अट्ठाईस फरवरी, जिस दिन मिडिल ईस्ट में बारूद का एक नया दौर शुरू हुआ, तेहरान पर हमले के साथ अमेरिका और ईरान के बीच टकराव खुलकर सामने आ गया। मिसाइलें चली, धमाके हुए और दुनिया को डर सताने लगा कि कहीं ये संघर्ष पूरे इलाके को अपनी चपेट में ना ले ले। जंग के 109 दिन बाद वही कहानी एक नए मोड़ पर पहुंची। जंग के मैदान से बातचीत की मेज तक ट्रंप के दस्तखत के साथ अमेरिका ईरान के बीच शांति समझौते की तस्वीर सामने आई। ट्रंप के साइन करते ही दुनिया ने राहत की सांस ली, क्योंकि निगाहें टिकी थी सिर्फ एक सवाल पर, क्या दशकों की दुश्मनी के बीच दोनों देश शांति के दस्तावेज पर अपनी मुहर लगाएंगे। फ्रांस दौरे पर G7 समिट में पहुंचे ट्रंप ने राष्ट्रपति इमैनुएल मैक्रों के साथ वर्साय में डिनर के बाद इस शांति समझौते पर हस्ताक्षर कर दिए। वही वर्साय जिसकी दीवारों ने करीब एक सदी पहले इतिहास बदलते देखा था। 1919 में इसी वर्साय पैलेस के हॉल ऑफ मिरर्स में प्रथम विश्व युद्ध के बाद ऐतिहासिक वर्साय संधि हुई थी, जिसने यूरोप का नक्शा बदल दिया था। आज फिर उसी जगह से एक नए संघर्ष को रोकने की कोशिश का संदेश गया। ट्रंप के दस्तखत के बाद फ्रांस के राष्ट्रपति मैक्रों ने अमेरिकी विदेश मंत्री मार्को रूबियो से हाथ मिलाकर इस कूटनीतिक कामयाबी की बधाई दी। अमेरिका की तस्वीर आने के कुछ देर बाद ईरान की ओर से भी तस्वीर आई। ईरानी राष्ट्रपति पेजेशकियान समझौते की कॉपी के साथ नजर आए, जिस पर ईरान की तरफ से दस्तखत किए गए थे। दोनों देशों ने एमओयू पर डिजिटल तरीके से पहले ही सहमति दे दी थी, लेकिन अब आधिकारिक दस्तखत के साथ समझौते को अंतिम रूप देने का दावा किया गया।
2: الان میتونیم بگیم که رسما نهایی شده، به خاطر اینکه دو طرف امضا کردن. در مورد توانمندی دفاعی ایران به هیچ عنوان در هیچ روندی و با هیچ طرفی صحبت نخواهد شد.
1: इस 14 पॉइंट्स वाले समझौते का सबसे बड़ा असर मिडिल ईस्ट के सबसे अहम समुद्री रास्ते हॉर्मुज स्ट्रेट पर पड़ सकता है, जहां तनाव बढ़ते ही पूरी दुनिया की ऊर्जा सप्लाई पर असर पड़ता है। 60 दिनों तक ये रूट अब टोल फ्री रहेगा। पीस डील से पूरी दुनिया ने राहत की सांस ली, लेकिन सवाल ये है कि क्या ये समझौता मिडिल ईस्ट में स्थायी शांति की शुरुआत बनेगा या इतिहास एक बार फिर खुद को दोहराएगा। फ्रांस के एवियोन से प्रणय उपाध्याय के साथ आज तक ब्यूरो।
0: और اب سیدھا رک کرتے ہیں ہمارے سہیوگی اشرف وانی کا. اشرف, سمجھوتے پر سگنیچر ہو گئے ہیں, دونوں ہی طرف سے فوٹوگراف اور ویڈیوز بھی جاری کر دیے گئے ہیں, لیکن آج ایک خبر یہ بھی آ گئی کہ لبنان جو کہ اس پوری ڈیل کا ایک حصہ ہے, ابھن حصہ ہے, وہاں پر اسرائیلی فورسز کے اوپر حملہ ہو گیا. تو اس سب کے بیچ میں یہ جو شانتی سمجھوتا ہے 60 دن کے لیے لاگو جو رہے گا, وہ کتنا نازک بھی ہے اور کتنا ضروری بھی؟
3: انجلی, دراصل امریکی راشٹرپتی ڈونالڈ ٹرمپ کی یہ پہل ہے اور ان کے ہستاکشر کے بعد لگتا ہے کہ یہ ڈیل ٹکے گی, کیونکہ اگر ہم اسرائیل کی بات کریں جو شروع سے ہی رکھنا ڈالنا چاہتا تھا اس پورے ایم او یو پر, اس نے کئی بار جو ہے سیز فائر کا الگھن کیا, لیکن کل جو دھمکی دی ہے آئی آر جی سی نے کہ اگر اسرائیل اسی طرح اس سندھی کا جو ہے الگھن کرتا رہا, یعنی ایم او یو جو سائن ہوا ہے امریکہ اور ایران کے بیچ میں, اور اس میں ایک بار نہیں بلکہ 3 بار لبنان کا ذکر ہے, اور ہر مورچے پر جنگ بندی کا جو ہے سنکلپ کیا گیا ہے. اس بیچ جس انداز سے کل بھی ڈونالڈ ٹرمپ نے لتاڑا ہے بنجامن نتنیاہو کو اور اسرائیل کو کہ اسرائیل اگر ہے تو وہ صرف امریکہ کے بلبوتے پر, تو ظاہر ہے کہ اس نے پوری طرح سے اسرائیل کی جنتا میں اور اسرائیل کے راجنیتک دلوں میں یہ سندیش دیا ہے کہ ڈونالڈ ٹرمپ کی یہ ڈیل ہے, اگر اس میں اور رکھنا اسرائیل ڈالے گا تو وہ اس کا خامیازہ اٹھائے گا. خامیازہ کیا اٹھائے گا؟ اگر اسرائیل اتنے دیشوں سے پچھلے کئی دشکوں سے اور سالوں سے یدھ لڑ رہا ہے, خاص طور سے 28 فروری کے بعد, اس یدھ میں اسرائیل نے ہی امریکہ کو دھکیلا تھا, اور جو خواب ڈونالڈ ٹرمپ کو بنجامن نتنیاہو نے دکھائے تھے کہ اس کی موساد دنیا کی سب سے خطرناک اور سب سے طاقتور خفیہ ایجنسی ہے, 7 دن میں تختہ پلٹ ایران میں ہوگا اور اس کے بعد ایران ختم ہوگا, تہس نہس ہوگا, لیکن ایک بھی گول جو ہے نہ ہی امریکہ کا اچیو ہوا نہ ہی اسرائیل کا اچیو ہوا. ہاں, اگر جیت ہوئی تو وہ ایران کی ہوئی, ایران نے گھٹنوں پر امریکہ کو بھی لایا اور اب اسرائیل کو بھی لانے جا رہا ہے. اسرائیل کی طرف سے لگاتار کوشش رہے گی, انہوں نے جب بھی اس سندھی کی بات ہوئی تھی, جب اس کی گھوشنا ہوئی تھی, انہوں نے بیروت پر حملہ کیا تھا, لیکن اس کا کڑا ورودھ جو ہے وہ ڈونلڈ ٹرمپ نے کیا تھا. اس بیچ لگتا ہے کہ یہ ڈیل جو ہے ٹکی رہے گی.
0: جی, شکریہ اشرف اس پوری جانکاری کے لیے. تو ڈیل پر سائن تو ہو گئے ہیں, لیکن کیا اس سے ستھائی شانتی آئے گی؟ وار رپورٹر گورف ساونت اس وقت ہمارے ساتھ ہیں, چلتے ہیں ان کے پاس. گورف, کیا مان کر چلا جائے کہ مہایدھ ختم ہو چکا ہے اور شانتی کا راستہ صاف ہو گیا ہے؟ سوال یہ بھی ہے کہ کیا اسرائیل مانے گا؟
4: ورسائے میں امریکہ کے راشٹرپتی نے جو ہستاکشر کیے ہیں, یہ بہت مہتوپورن قدم تو ہے, لیکن اس سے ستھائی شانتی آئے گی یہ ایک بڑا پرشن ہے. اس سے ہورموز کھل جائے گا, دنیا کی ارتھویوستھا پر جو برا پربھاؤ اس سمے پڑ رہا ہے, تیل کے دام کم کرنے میں, گیس کے دام کم کرنے میں, جو ہزاروں جہاز وہاں پھنسے ہوئے ہیں ان کی آواجاہی کے لیے تو ایک بہت مہتوپورن قدم ہے, لیکن کیا اس سے ستھائی شانتی آئے گی یہ سب سے بڑا پرشن ہے, کیونکہ اسرائیل اس سمجھوتے سے پرسن نہیں ہے, خوش نہیں ہے. اسرائیل کو لگتا ہے اس کی سرکشا ابھی بھی بہت بری طرح پربھاوت ہوگی, کیونکہ حزب اللہ کے خلاف اس کے آپریشنز اسرائیل کے مطابق جاری رہیں گے. ایران کے پاس جو لمبی دوری تک مار کرنے والی بیلسٹک میسائلیں ہیں اس پر نہ کیول انکش نہیں لگا ہے, امریکہ کے راشٹرپتی نے تو کہا ہے کہ اگر اور دیشوں کے پاس بیلسٹک میسائلز ہیں تو پھر ایران کو بیلسٹک میسائلز نہ رکھنے کی بات کرنا صحیح نہیں ہوگا, یعنی ایران کی وہ بات مان گئے ہیں. سموردھت یورینیم کا کیا ہوگا؟ لگ بھگ جو 450 کلوگرام سموردھت یورینیم ہے, کیا وہ ایران میں نشٹ کیا جائے گا, کیا اسے ڈاؤن بلینڈ کیا جائے گا, کیا اسے کہیں باہر لے جایا جائے گا, یہ ایک بڑا پرشن ہے, کیونکہ ایران کا کہنا ہے کہ شانتی پورن پرمانو کارکرم اس کا ادھیکار ہے, اس پر وہ انکش نہیں لگائے گا. دوسری طرف اسرائیل کا کہنا ہے کہ ایران کے پاس پرمانو ہتھیار نہیں ہو سکتے, اگر وہ کام کرے گا سموردھت یورینیم پر تو وہ پرمانو ہتھیار ضرور بنائے گا, اور ایسے میں جو پورے کھاڑی کھیتر کی سرکشا ہے وہ پورا سمیکرن پوری طرح سے اب بدل چکا ہے. یہاں پر کئی وشیشوں کا ماننا ہے کہ ایران کا پلڑا یہاں بھاری ہے, امریکہ وہاں سے اپنی سیناؤں کو کم کرنا بھی چاہتا ہے, کھاڑی میں اس کی سینائیں تو رہیں گی لیکن یہ جو ایڈیشنل ایئرکرافٹ کیریئر بیٹل گروپس عمان کی کھاڑی میں ہیں شاید ان کو اور کم کیا جائے گا.
0: شکریہ گورف. اور اب بات پی ایم مودی اور امریکی راشٹرپتی ڈونلڈ ٹرمپ کی ملاقات کی. 16 مہینے بعد فرانس میں دونوں کی ملاقات ہوئی تو لگا ہی نہیں کہ دونوں دیشوں کے بیچ رشتے میں کوئی تناؤ چل رہا تھا. डोनाल्ड ट्रंप ने प्रधानमंत्री मोदी और भारत की जमकर तारीफें की, अमेरिका को भारत का रक्षक तक बता दिया। जब 16 महीने बाद प्रधानमंत्री मोदी और अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप मिले तो आज तक ने भी राष्ट्रपति डोनाल्ड ट्रंप से एक सवाल किया, तो आइए आपको दिखाते हैं कि जवाब में डोनाल्ड ट्रंप ने क्या कहा।
5: You said many a times that India has a great friend in United States, in Washington, D.C., in White House, till the time you are president. But some of your decisions recently caused trouble, concern in India. How would you like to assure people of India, the leader of India?
6: As long as I'm president, we have a great, they have a great friend in the White House. I don't know where there might have been a trouble, but I don't think so. I can tell you, they have a great friend in the White House. I don't know where there might have been a trouble, but I don't think so. I can tell you, everyone here, they love India. They have tremendous respect for this man.
0: PM Modi से मुलाकात में डोनाल्ड ट्रंप ने उनकी खुलकर तारीफ की, भारत को अहम मुल्क बताया, दोस्ती के कसीदे पढ़े।
6: He's been my friend for a long time now, and we've always had a great relationship, and it's great to be with you. Thank you very much. He plays a big role in everything. As long as he's the leader, India's going to play a big role. He's a very tough negotiator. He's one of the toughest, actually. So you look at this man. I'll give you a lesson. He's the most beautiful-looking man. He looks so nice. He's like an angel. But actually, he's as tough as he's a killer. I don't want to end. He's a killer. He's one of the toughest, actually. So you look at this man. I'll give you a lesson. He's the most beautiful-looking man. He looks so nice. He's like an angel. But actually, he's as tough as he's a killer. I don't want to end. He's a killer. He's as tough as they come. But he looks so good. So he gets you by surprise. But there's few people like this. People say, he's such a nice man. I said, no, he's very tough. He's a tough traitor. India can do anything they want with us. We have the best relationship. We cannot be closer than we are. Would you say that's right? I don't think we can be any closer. Both him and I and our nations, but it really starts with the two of us. We cannot be closer. Thank you. You know what?
7: President Trump, the defense relationship between India and the United States. Sorry, I'm speeding. I won't.
6: That's okay.
7: Can you speak to the defense relationship between India and the United States?
6: I think it's a great relationship. I can tell you this, without having a contract, we don't have a contract. You'd have to write contract. But if they were attacked, we would be there to help them. How is that? Is that a good statement? Okay, come here, man. If anybody attacks that man, we're going to be there. Now,
0: प्रधानमंत्री मोदी ने भी डोनाल्ड ट्रंप की मुलाकात को दोनों देशों को गति देने वाली बताया।
8: राष्ट्रपति जी, आपसे मिलकर के बहुत खुशी हो रही है, और पिछले वर्ष हम वाशिंगटन में मिले थे, उसके बाद हमारे संबंधों में एक नई गति आई है, नई ऊर्जा आई है, और कई विषयों में हम बहुत मिलकर के आगे चल रहे हैं।
0: इस मुलाकात में प्रधानमंत्री समुद्री जहाजों की सुरक्षा का मसला भी उठाते हुए नजर आए। इशारे में उन्होंने 3 भारतीयों की मौत की बात भी कही।
8: एक्सेलेंस, से आप जानते हैं कि मैरीटाइम ट्रेड की दुनिया में भारत के लाखों सी फेरर्स आज दुनिया के अलग अलग समुद्र में अपनी सेवाएं दे रहे हैं, विश्व की प्रगति में बहुत बड़ा योगदान दे रहे हैं, और मैं समझता हूं कि उनकी सुरक्षा भी उतना ही महत्वपूर्ण है।
0: और अब रुख करते हैं देसी सियासत का, जहां ऑपरेशन टाइगर पर शह और मात का खेल खत्म ही नहीं हो रहा है। 6 सांसदों के बागी होने की मुहर के बाद उद्धव ने संसदीय दल की बैठक बुलाई है। 16 तारीख को जारी चिट्ठी में आज की तारीख है, उद्धव ठाकरे ने बाकायदा व्हिप भी जारी किया है। अब सवाल यह है कि क्या उद्धव के बागी सांसद इस बैठक में आएंगे या नहीं। उधर बागी सांसदों ने अपने प्लान को 2-3 दिनों के लिए टाल दिया है। ऐलान तक सभी अज्ञात जगहों पर हैं, सभी के फोन भी बंद बताए जा रहे हैं। तो ये 3 तस्वीरें इस वक्त आपको दिखा रहे हैं, ऑपरेशन टाइगर किस तरह से एक्टिव है। 9 में से 6 सांसद गायब हैं, क्या 6 सांसद चले जाएंगे? पोस्टर लग गए हैं ऑपरेशन टाइगर के। इसके अलावा यही माना जा रहा है कि जो सांसद जिनके नाम ये कहे जा रहे हैं कि ये अलग हो सकते हैं, वो कहां है किसी को नहीं पता, अज्ञात हैं वो, और उनके फोन भी स्विच ऑफ आ रहे। वहीं संसदीय दल की बैठक के लिए व्हिप जारी किया गया उद्धव ठाकरे के साथ, और अब सांसदों का यहां जुटना शुरू हो गया। जो सांसद बताए जा रहे हैं कि उद्धव ठाकरे के साथ ही खड़े हैं, वो कल से ही नजर आ रहे थे। आइए सुनते हैं संजय राउत क्या कह रहे हैं इस मामले पर।
9: अब मैं कहूंगा तोड़ के दिखाइए, आपको नहीं तोड़ेंगे ना तो शिवसेना आपका बाप हमारे बाप का नाम नहीं बताएंगे, और हमारे बाप का नाम बाला साहब ठाकरे है, समझा? हाँ, क्या खेल लगा रखा है क्या?

पेरिस में भारतीय समुदाय को बोले पीएम मोदी, भारत की जीडीपी दुगनी हुई। भारतीयों के बीच पीएम मोदी बोले, भविष्य को आकार दे रहा है भारत, 12 वर्षों में तेजी से हुआ विकास, भरोसेमंद सहयोगी है हिंदुस्तान। पीएम बोले, हमने 25 करोड़ भारतीय गरीबी से बाहर निकाले, आज फ्रांस में जितने घर उससे अधिक हमने जरूरतमंदों को घर दिए। पेरिस में ग्लोबल कंपनीज के सीईओ से मिले पीएम मोदी, निवेश, तकनीक, औद्योगिक सहयोग पर चर्चा। ट्रंप ने 19 जनवरी 2026 के इंडिया टुडे के कवर को ट्रूथ सोशल पर फिर किया शेयर, तस्वीर में पीएम मोदी और ट्रंप दो महाशक्तियों के बड़े नेताओं के रूप में। झारखंड राज्यसभा चुनाव में कांग्रेस को झटका, एनडीए समर्थित उम्मीदवार परिमल नाथवाणी ने प्रणव झा को हराया, क्रॉस वोटिंग से जीते। झारखंड में चौथी बार चुने जाने पर परिमल ने आभार व्यक्त किया, झारखंड के विकास के लिए समर्पित रहूंगा। झारखंड राज्यसभा चुनाव में हार पर कांग्रेस का सहयोगी दलों पर हमला, कांग्रेस प्रभारी राजू बोले, हार के लिए आरजेडी और लेफ्ट जिम्मेदार। झारखंड चुनाव में परिमल नाथवाणी की जीत पर सुदेश महतो ने बधाई दी, बोले राज्यसभा चुनाव में इंडिया गठबंधन की पोल खुल गई। कर्नाटक विधान परिषद की 7 खाली सीटों पर चुनाव में 5 सीटों पर कांग्रेस की जीत, बाकी 2 सीट पर बीजेपी जीती, सभी 222 विधायकों ने किया मतदान। नई दिल्ली में अमित शाह से मिले अमेरिकी राजदूत गोर, आतंकवाद, नशीले पदार्थों समेत कई मुद्दों पर चर्चा। दिल्ली में किरण रिजिजू की प्रेस कॉन्फ्रेंस, हज 2026 अब तक का सबसे सफल आयोजन, भारत को मिले 2 सम्मान जिसके लिए विदेश मंत्रालय, हज मैनेजमेंट टीम और सभी अधिकारियों का धन्यवाद। 21 जून को नीट री एग्जाम से पहले धर्मेंद्र प्रधान की हाई लेवल मीटिंग, तैयारियों की समीक्षा। नीट री एग्जाम का पेपर लेकर कई शहरों में लैंड हुआ एयरफोर्स का हेलीकॉप्टर, कड़ी सुरक्षा के बीच पहुंचाए गए प्रश्न पत्र। टेलीग्राम पर बैन मामले में केंद्र सरकार का दिल्ली हाईकोर्ट में बड़ा दावा, बोली आतंकी गतिविधियों का अड्डा बन गया है टेलीग्राम। कोलकाता में फर्जी हस्ताक्षर मामले में जांच तेज, सीआईडी ने ममता बनर्जी की बहन के कालीघाट स्थित घर पर जांच की। पश्चिम बंगाल के दिनहाटा कोर्ट में पेशी के दौरान पूर्व मंत्री उदयन गुहा के खिलाफ प्रदर्शन, नारेबाजी और फेंके अंडे, 7 दिन की पुलिस हिरासत में भेजे गए। रांची आरएसएस कार्यालय पेट्रोल बम कांड में आरोपियों का बम फेंकते वीडियो आया सामने, पुलिस ने अब तक 3 को गिरफ्तार किया। रांची में आरएसएस दफ्तर पर हमले का एसआई कनेक्शन, पाक हैंडलर्स के संपर्क में था मुख्य आरोपी अमन अंसारी, भागने की कोशिश में सैफ अंसारी का किया हाफ एनकाउंटर। जेएमएम नेता महुआ मांझी ने आरएसएस कार्यालय पर हमले की कोशिश को निंदनीय बताया, हेमंता के नेतृत्व में दोषियों पर सख्त कार्रवाई होगी कहा। बिहार सरकार ने एसडी संजय को नया महाधिवक्ता नियुक्त किया, पीके शाही की जगह ली। यूपी के उन्नाव दौरे पर सीएम योगी, 577 करोड़ की 104 विकास परियोजनाओं का लोकार्पण और शिलान्यास। सीएम योगी ने जनसभा के दौरान विपक्ष पर तीखा हमला किया, एसपी और कांग्रेस का माफिया राज रामायण के खरदूषण जैसा था, दोनों ही दल देश की दुर्गति के लिए जिम्मेदार। कानपुर में सीएम योगी ने समीक्षा बैठक की, मुख्यमंत्री ने पीडब्ल्यूडी परियोजनाओं का निरीक्षण किया, साथ ही योजनाओं की गुणवत्ता और समय पर पूरा करने के निर्देश दिए। वाराणसी की दाल मंडी में सड़क चौड़ा करने के क्रम में गिराई जाएंगी 6 मस्जिदें, भारी संख्या में पुलिस बल तैनात। पंजाब में वायरल वीडियो मामले में आप प्रतिनिधिमंडल ने डीजीपी से मुलाकात की, फर्जी वीडियो बनाने वाले के विरुद्ध सख्त कार्रवाई की मांग। फर्जी वीडियो मामले पर बोले मान, ये मैं नहीं, मेरे जैसा दिखने वाला कोई एक्टर। सीएम मान ने बीजेपी, शिरोमणि अकाली दल और कांग्रेस तीनों पर बोला हमला, कहा चुनाव को देखते हुए बदनाम करने की सभी रच रहे हैं साजिश। पंजाब में 100 वर्ष का इंतजार खत्म, ऐतिहासिक कांदिया ब्यास रेल प्रोजेक्ट के लिए केंद्र सरकार ने 1400 करोड़ रुपए की स्वीकृति दी, स्वदेशी कवच तकनीक से लैस होगी रेल लाइन। पूर्व पीएम के बेटे नरेश गुजराल की करोड़ों की साइबर ठगी, मामले में पुलिस ने एफआईआर दर्ज। 6 सांसदों की बगावत से उद्धव गुट में खलबली, संसदीय दल की बैठक में नहीं आए, कारण बताओ नोटिस जारी। शिवसेना के बागी सांसदों को मिली वाई प्लस सुरक्षा, गृह मंत्रालय के निर्देश पर सुरक्षा, जीडीपी डीजीपी ने दी जानकारी। संजय राउत ने शिवसेना विधायकों को
توڑنے کی افواہ پر بی جے پی کو چنوتی دی، کہا دغا بازی ہم نہیں کریں گے برداشت۔ شیو سینا ادھو میں ٹوٹ کی اٹکلوں کے بیچ سنجے راؤت اور اروند ساونت کی پریس کانفرنس، ایک جٹتا کا دیا سندیش۔ آپریشن ٹائیگر پر مہاراشٹر کے منتری سنجے شیرشاٹ کا بیان، بولے چھ الگ ہوئے شندے چاہیں گے تبھی وہ اس میں شامل ہوں گے۔ ناگپور دھرمانترن معاملے میں ایک اور گرفتار۔ مدرسے میں پڑھانے والا ٹیچر محمد مقصود گرفتار۔ منترالے کے باہر ہائی وولٹیج ڈرامہ، قرض معافی کی مانگ کو لے کر پیڑ پر چڑھ گیا کسان، پٹاخے پھوڑنے لگا۔ بہار کے آرہ میں پولیس انکاؤنٹر پر لوگوں میں روش، سڑک پر شو رکھ کر کیا پردرشن۔ آرہ میں سڑک جام کھلوانے کے لیے پولیس کا ایکشن، پردرشنکاریوں کو کھدیڑا، چلائی لاٹھی۔ راجستھان میں بھارت پاکستان سیما کے 50 کلومیٹر کے دائرے میں اویدھ اتکرمن کے ورودھ بڑی کارروائی، سرکشا کے لیے بتایا ضروری۔ یو ایس رینکنگ میں آئی آئی ٹی دلی بنا دیش کا نمبر ون انسٹیٹیوٹ، گلوبل رینکنگ میں حاصل کیا 118واں استھان، دنیا کے ٹاپ سنستھانوں میں ڈی یو جامعہ سمیت بھارت کی 52 یونیورسٹیز۔ گجرات کے 12 ضلعوں میں پری یوگ کاریکرم، جام نگر میں تینوں سیناؤں کے ساتھ پولیس کے جوانوں نے کیا یوگ۔ 21 جون کو منایا جائے گا انتراشٹری یوگ دیوس۔ مدھیہ پردیش کے مہو میں گروڑاستر کا سفل پریکشن، تیز فائرنگ کی کشمتا، جی پی ایس لیزر گائیڈڈ کا استعمال کر کے سٹیک نشانہ لگایا۔ انڈین کوسٹ گارڈ کے بیڑے میں شامل ہوا ایئر کشل ویکل H561، سمندری سرکشا کو ملے گی مضبوطی، پوری طرح میک ان انڈیا ہے۔ چار دھام یاترا میں اب تک 38 لاکھ شردھالوؤں نے درشن کی، بھیشن ٹھنڈ، سواستھ سمسیاؤں کے کارن 200 لوگوں کی موت۔ امرناتھ یاترا سے پہلے کلگام پولیس نے سرکشا ویوستھا کی پختہ، ہائی وے پر واہنوں کی سگن جانچ کی، چپے چپے پر سرکشا تعینات۔ کشمیر میں گاندربل کے کھیر بھوانی مندر میں سی ایم عمر عبداللہ نے کی پوجا، میلے کی تیاریوں کا نریکشن کیا، تیرتھ یاتریوں کی سرکشا سویدھا ہوگی سنشچت۔ اوڈیشا کے باریپدا میں 1.5 کروڑ ورش پرانے سمندری جیووں کے جیواشم ملے، ویگیانکوں کا ماننا ہے کہ علاقہ کبھی اتھلے سمندر کا تھا حصہ۔ انٹیک نے اوڈیشا سرکار سے فاسل پارک بنانے کی مانگ کی، دربلبھ جیواشموں کا سنرکشن، ویگیانک پریٹن کو بڑھاوا دینا ادیشیہ۔ گرمی کے چلتے پریٹکوں سے گلزار پہاڑ، شملہ میں عملہ ہجوم، خوشنما موسم کا لطف۔ شملہ کے ڈھلی سنجولی بائی پاس پر بھاری بھوسکلن، سڑک پر پیڑ، بڑی بڑی چٹانیں گری، راستہ بند۔ شملہ بائی پاس بھوسکلن کو لے کر ایڈوائزری، سڑک کو بحال کرنے میں لگے گا وقت، پی ڈبلیو ڈی کے کرمچاری جٹے۔ دلی این سی آر میں موسم وبھاگ کا اورنج الرٹ، تیز ہواؤں کے ساتھ بارش ہوگی۔ پشچم بنگال کے 24 پرگنا کے ساگر کشیتر کی ہگلی ندی کے اوپر ایک ساتھ 2 ٹورنیڈو بنے، تیز ہواؤں اور بارش کا اثر۔ گجرات میں پری مانسون گتیویدھیوں میں ضلعوں میں جم کر بارش، موسم وبھاگ نے 2 دن تک ہلکی بارش کا انمان ویکت کیا۔ مہاراشٹر کے چندرپور میں ہائی وولٹیج ڈرامہ، ٹرک سے آگ لگی، واہن جل کر پوری طرح سے خاک۔ پونے میں چلتی سی این جی بس میں بھینکر آگ لگی، ڈرائیور کی سوجھ بوجھ سے بچے یاتری۔ سورت میں 3 سے 4 دکانوں میں آگ، 15 سے ادھک گاڑیاں جل کر خاک۔ فرید آباد میں جوتا فیکٹری میں بھیشن آگ، 40 دمکل کی گاڑیوں نے آگ بجھائی، سبھی کرمچاری سرکشت۔ دکشن دلی کے کیلاش ہلز میں گھریلو سہائکا کی ہتیا، موقع سے بیٹ چاقو برامد، ڈاکٹر گرفتار۔ گریٹر نوئیڈا میں ہائی وے پر آر ٹی او سے بچنے کے لیے اوور لوڈ ٹرک سے سڑک پر گرائے پتھر، پولیس نے بڑا حادثہ ٹالا۔ بہار کے بیگو سرائے میں مہیلا سن 5 لوگوں نے ساموہک دشکرم کیا، پیڑتا کے گپتانگ سے نکلی گولی، لکڑی اور کنکڑ، 6 دن بعد کھلا یہ راز۔ مہاراشٹر کے کلیان میں شادی کے 1.5 مہینے بعد نو وواہتا نے آتم ہتیا کر لی، ڈاکٹر پتی ساس دیور گرفتار۔ گجرات کے جام نگر میں جرجر کسٹم ہاؤس توڑنے کے دوران حادثہ، ملبے میں دبے 3 مزدور۔ گجرات کے وڈودرا میں 5 ورش کی معصوم کا اپہرن، نرمدا میں ملا شف، آروپی گرفتار۔ ہاپوڑ کے گڑھ مکتیشور میں نشے میں دھت یوکوں کا اتپات، مندر کی سیڑھیوں پر شراب پینے سے پجاری نے روکا تو پجاری کو پیٹا۔ یوپی کے مرزا پور میں گنگا ندی میں نہانے کے دوران 2 شردھالو ڈوب گئے، باقیوں کو سرکشت ناویکوں نے بچایا۔ یوپی کے بدایوں میں ضلع اسپتال میں مرت مہیلا کے کانوں سے کنڈل نکالے، سی سی ٹی وی میں قید۔ کوشامبی میں پانی بھرے گڈھے میں ڈوبنے سے 2 چچیرے بھائیوں کی موت، گھر میں ماتم۔ بھوپال میں پوسٹ آفس نوکری آویدن دینے پہنچا یوک، بجلی کے کھمبے پر چڑھا، کرمچاریوں کے نہیں ملنے سے تھا پریشان۔ منڈی میں جنگلی بھالو نے 3 مہیلاؤں پر کیا حملہ، 1 کی استھتی گمبھیر،
गुरुग्राम में अंतर्राष्ट्रीय साइबर गैंग का भंडाफोड़, 2,53,00,000 रुपए ठगे, 3 गिरफ्तार। अलवर में कार सवार बदमाश एटीएम उखाड़ कर ले गए, शटर काट कर एटीएम ले गए। कन्नौज में ट्रैफिक पुलिस की चेकिंग के दौरान ऑटो से 19 सवारियां मिली, पुलिस ने वाहन सीज कर लिए। बदायूं में हत्या से हड़कंप, गंगा एक्सप्रेसवे के पास बदमाशों ने 55 वर्ष के व्यक्ति को गोली मारी। फिल्म वेलकम टू द जंगल की रिलीज से पहले मां वैष्णो देवी के दरबार में अक्षय ने मत्था टेक कर आशीर्वाद लिया। वेलकम टू जंगल में सितारों के जमघट पर बोले सुनील शेट्टी कि ये किसी इंसान के बारे में नहीं, इसमें 20 से 30 धुरंधर एक्टर्स। एक बार फिर हॉरर फिल्म का हिस्सा बनी जैकलीन, मेकर्स ने शुरू किया फिल्म का टीजर उगाना। हैदराबाद में लॉन्च होगा निर्देशक अभिषेक नामा की पौराणिक फैंटेसी फिल्म नागबंधम का आज ट्रेलर, 3 जुलाई को रिलीज। मुंबई में द ओडिसी का ग्लोबल प्रीमियर होगा, प्रमोशन के लिए भारत आएंगे हॉलीवुड डायरेक्टर क्रिस्टोफर नॉलन, टॉम हॉलैंड और मैट डेमन। अमेरिका ईरान ने एमओयू साइन करके युद्ध रोकने, हॉर्मुज खोलने का निर्णय किया। यूएस ने नाकाबंदी हटाने, सारे सैंक्शन खत्म करने, ईरान को $300 अरब की मदद देने का अमेरिका ने वादा किया। S&P ग्लोबल ने चेतावनी दी, हॉर्मुज खुलने के बावजूद क्रूड सप्लाई सामान्य होने में 2 से 6 महीने लगेंगे, स्थिति सुधरने तक भारत में महंगाई बढ़ेगी, रुपया कमजोर होने का खतरा रहेगा। हेनली रिपोर्ट के अनुसार इस वर्ष दुनिया भर के लगभग 2.25 लाख करोड़पति अपना देश छोड़कर दूसरे देशों में बसेंगे। सुरक्षा, कम टैक्स, बेहतर जीवन की तलाश में UAE और सिंगापुर सबसे पसंदीदा देश। CEAW के अनुसार देश में कुल तेल जरूरत का महज 9 से 10 दिन का रणनीतिक भंडार। IEA ने हॉर्मुज खुलने के बाद 2027 में तेल की अधिक सप्लाई से ग्लोबल स्टॉक फिर से भरने का विश्वास व्यक्त किया। एप्पल के CEO टिम कुक ने आईफोन समेत एप्पल प्रोडक्ट्स के दाम बढ़ने की बात कही, मेमोरी चिप की भारी महंगाई के बावजूद स्थिति खराब। रूस की राजधानी मॉस्को पर यूक्रेन का सबसे भीषण हमला, ऑयल रिफाइनरी जली, पुतिन के घर से 15 किलोमीटर दूर हुआ हमला। जेलेंस्की ने पुतिन को दी धमकी, अगर पुतिन युद्ध खत्म नहीं करना चाहते तो यूक्रेन भी चुप नहीं बैठेगा, कड़ा जवाब देंगे। अमेरिकी रक्षा मंत्री पीट हेक्सेत ने ईरान को दी धमकी, यदि ईरान समझौते का पालन नहीं करता तो अमेरिका फिर से युद्ध करेगा, हॉर्मुज की नाकाबंदी फिर से कर देगा। लेबनान को लेकर नेतन्याहू की ट्रंप को 2 टूक, इसराइल दक्षिण लेबनान से अपनी सेना को नहीं हटाएगा। नेटो सदस्य देशों की बैठक में बड़ा निर्णय, बढ़ाई जाएगी परमाणु हथियारों की क्षमता, बनाया जाएगा आधुनिक। रूस में आसियान देशों की बड़ी बैठक, पुतिन बोले रूस और आसियान के रिश्ते एशिया प्रशांत क्षेत्र में स्थिरता के लिए जरूरी। किम जोंग उन की बहन और उत्तर कोरिया की बड़ी नेता, G7 देशों पर साधा निशाना, बोली G7 देशों द्वारा परमाणु हथियार छोड़ने की मांग करना उत्तर कोरिया के संविधान संप्रभुता का उल्लंघन। ताइवान के राष्ट्रपति ने चीन पर लगाया बड़ा आरोप, कहा इंडो पैसिफिक में यथास्थिति बिगाड़ने वाला देश चीन, ताइवान को धमकी देना बंद करे चीन। हांगकांग में भारी बारिश बनी, लोगों के लिए मुसीबत, स्कूल कॉलेज बंद, उड़ाने रद्द।